0: OSR Digital, entertaining the nation.
1: Manaslu World College, a home for future leaders. Chabahil, Hill, Kathmandu.
2: महाशिवरात्रि को दिन तपाईहरु को नजिकको सिनेमा घरमा नेपाली कथानक चलचित्र लाज शरणम